0: وسلم. اللهم صل صلاة كاملة وسلم سلاما تاما على سيدنا ومولانا محمد الذي تنحل به العقد وتنفرج به الكرب وتقضى به الحوائج وتنال به الرغائب وحسن الخواتيم ويستسقى الغمام بوجهه الكريم وعلى آله وصحبه في كل لمحة ونفس بعدد كل معلوم لك يا الله يا الله يا
1: هر دن هر پہر زندگی کی لہر جی ایف ایم 88 نیٹ ورک سندھ کی آواز.
2: जेकॾहिं तव्हां बवासीर जी तकलीफ़, रतु अचणु, सख़्तु सूर, वेहण या हलण में तकलीफ़ जहिड़नि मसइलनि में मुब्तला आहियो ऐं ऑपरेशन खां डिॼो था, त हाणे परेशान थियण जी ज़रूरत न आहे. इस्तेमालु करियो निजात बवासीर कोरस. बवासीर खूनी हुजे या बादी, आराम लाइ आज़मूदा कोरस. निजात बवासीर कोरस मिलण जो हंधु हर आचर ते सुबुह जो 9 वॻे खां शाम जो 5 वॻे ताईं. हमज़ा दवाखाना, सोनहरी मस्जिद, रेलवे फाटक, मातली. رابطے کے لیے فون کریو 0302-36-36-879-0312-01-287. سکون، اعتماد، صحت مند زندگی ڈاں قدم.
3: پاکستان کی زیادہ تر زمینیں فاسفورس کی کمی کا شکار ہیں، اسی لیے سونا لایا ہے این پی ایس 3 کی طاقت کے ساتھ. اس کے ہر دانے میں تینوں اجزاء کی یکساں موجودگی سے فصل کو زیادہ سے زیادہ فائدہ پہنچے، جس سے ہو پیداوار میں اضافہ اور کسان کو ملے زیادہ منافع. 3 کی طاقت ملے، فصل بھرپور کھلے.
4: ایک مضبوط پاکستان کی بنیاد ہمارے صحت مند بچے ہیں. پولیو بچوں میں عمر بھر کی معذوری کا سبب بن سکتا ہے، مگر اس سے بچاؤ ممکن ہے. اگر آپ کا بچہ 10 سال سے کم عمر کا ہے تو اس اگست اسے اپنے قریبی صحت مرکز لے کر جائیں اور پولیو بوسٹر ڈوز ضرور دلوائیں. یہ بوسٹر ڈوز محفوظ، مؤثر، بغیر درد اور بغیر سوئی کے ہے. مل کر ہم ہر بچے کو پولیو سے محفوظ بنائیں گے. مل کر ہم پاکستان کو پولیو سے پاک بنائیں گے.
5: امڑ سندھ جے سیند میں ایک چمکندڑ ستارو،
6: ڈکھوئل انسانیت جی خدمت جو بہترین مثال.
5: اما عائشہ اسپتال لوتکانی چوک ماتلی تے عورتن جے بیمارین جی ماہر ڈاکٹریانی ڈاکٹر عتیقہ سعید
6: روزانو صبح جو 10 خان رات جو 10 بجے تائیں مریضن جو علاج کندی.
5: اولاد جو نہ تھین عورتن جے مخصوص بیمارین، ہی میں سور، چیل میں سور، رت جو گھٹ تھین، کمزوری، ائی عورتن ائی بارڑن جو علاج ائی الٹرا ساؤنڈ کندی آہے، ائی نارمل ڈیلیوری پن کئی ونے تھی، ائی ڈاکٹر انم سعید الٹرا ساؤنڈ اسپیشلسٹ الٹرا ساؤنڈ کندی آہے.
6: ایڈریس اما آشا اسپتال نوتکانی چوک ماتلی. ودیک معلومات لائے 2347-3141-200.
7: कैश ऐं किस्तनि ते प्री कास्ट RCC घरनि जूं पकियूं छितूं लॻाइण लाइ ख़ुश ख़बरी. छा अव्हां चाहियो था अव्हां जे घरनि जूं छितूं पकियूं हुजनि त कैश ऐं किस्तनि ते 50 साल गारंटी सां छितूं लॻरायो. सीमेंट जी जाली, ब्लॉक ऐं सस्ते में सस्ती छित लॻराइण लाइ राब्तो कंदा ख़ुदा बख़्श होसो. मोबाइल नंबर 03002962435. एड्रेस टंडो गुलाम अली रोड, मातली.
8: खुशखबरी اواں جے پینجے شہر ماتلی میں اواں جو جاتل سنیاتل نظامانی میڈیکل سینٹر راؤ دلمیر گارڈن جے ساموں سلیم کالونی ٹنڈو غلام علی روڈ ماتلی. ڈاکٹر عزا مصطفیٰ CMH ہاسپٹل کراچی جی مشہور ڈاکٹریانی. اولاد جو نہ تھین، عورتن جی مخصوص بیمارین جو علاج، ایں بار جو نہ تھین بانجپن.
5: ڈاکٹر عزا مصطفیٰ MBBS ریڈیولوجی الٹرا ساؤنڈ جی ماہر ڈاکٹریانی ہانے روزانو مریضن جو علاج کندی. یاد رکھ निजामानी मेडिकल सेंटर अवाम जी खिदमत लाए 24 कलाक खुलियल रहंदो। निजामानी मेडिकल सेंटर ते ओटी लेबोरेटरी आई फार्मेसी जी सहूलत मौजूद आहे। निजामानी मेडिकल सेंटर ते नॉर्मल डिलीवरी सस्ते अघ ते कई वञे थी। वधीक मालूमात लाए एडमिन नाना सोलंगी मोबाइल नंबर 210-31-43-842।
9: खुशखबरी खुशखबरी साफ ऐं शिफ़ा पाणी सेहतमंद ज़िंदगी जी ज़मानत।
10: अवां जे पंहिंजे शहर मातली में सिंध प्योर ड्रिंकिंग वाटर 1.5 साल खां ख़िदमत करे रहियो आहे। सिंध प्योर ड्रिंकिंग वाटर एतमाद जो नालो मिनरल वाटर ओज़िनेटेड यूरिफिटेड
9: जेको पेश करे थो 330 मिलीलीटर 500 मिलीलीटर 1.5 मिलीलीटर पाणी जी बोतल
10: 6 लीटर पाणी जी बोतल ऐं ॿियूं पाणी जूं बोतलूं मुतारिफ़ कराए रहियो आहे।
9: उन खां अलावा असां वटि रिफल जी सहूलत पिण सस्ते अॻिते मौजूद आहे।
10: अवां जे एतमाद खे क़ाइम कंदे अवां जी ज़रूरत जो ख़्याल रखंदे
9: ऑफिस हुजे या घर या कारोबार शादी ऐं ॿियनि तकरीबात लाइ हाणे असां सां राब्तो करियो। असां वटि मातली शहर वासियुनि लाइ होम डिलीवरी जी सर्विस पिण मौजूद आहे। वधीक मालूमात लाइ मोबाइल नंबर 03718003920।
10: एड्रेस सिंध प्योर ड्रिंकिंग वाटर वेझो सोनेरी बैंक बदीन रोड मातली।
11: मातली के हो तो आवाज भी मातली की है।
1: सुनते रहो GFM 90.4।
5: छावा पेंजे कारोबार जी तरक्की लाए सोचे रहा आयो
7: तो पोए GFM 90.4 मातली बदीन एक एड़ो FM रेडियो आए
5: जेको हले तो बिना ब्रेक ए मुसलसल
7: ऐं हा ॻोठनि शहरनि ऐं परे परे ताईं ॿुधो वेंदड़ रेडियो GFM मातली बदीन।
5: बस पोइ हाणे खणो फोन ऐं पंहिंजे इश्तिहार हलाइण लाइ
7: असांजे स्टेशन मैनेजर यूनस बकारी सां हिन नंबर ते राब्तो कंदा
5: 03132525786।
7: जी हा 231-25-25-786
5: GFM रेडियो नेटवर्क
7: सिंध जो आवाज़।

0: مارشل سید آصف منیر جو پاکستان آرڈیننس فیکٹری وا جو دورو آئی ایس پی آر موجب فیلڈ مارشل کے پی او ایف جی پیداواری صلاحیت ملک کی دفاعی صنعتی بنیاد کے مضبوط کرنے میں ادارے کے کردار بابت تفصیلی بریفنگ ڈنی. پی او ایف جی مختلف آپریشن مقامی سطح سے مختلف فوجی سامان کی تیاری بابت آگاہ کیا وی کیس بریفنگ ڈنی وی تو پی او ایف جدت پاکستان دفاعی پیداوار کی صلاحیت میں واد لائے اہم کردار ادا کر رہا ہے. فیلڈ مارشل مقامی طور سے تیار کل ہتھیار گولا بارود کے ٹیسٹ آزمائشن جو معائنہ کیا. وفاقی گھرو وزیر محسن نقوی جو جناح انٹرنیشنل ایئرپورٹ جو دورو امیگریشن کاؤنٹر سے پہنچی وہوار جو جائزہ ورتو. محسن نقوی چھو تو سسٹم ڈاؤن تھن کی صورت میں متبادل انتظام موجود رکھے وجے. امیگریشن جو عمل کئی بھی صورت میں نہ رکن گرجے. جعلی دستاویزن سے سفر کردڑ خلاف سخت کاروائی کی وجے. ایران اجے اجازت کا سوائے کئی بھی جہاز کے آبنا عرض میں گزرنے کی اجازت نہ آئے. پاسدار انقلاب امریکی صدر کے آبنا عرض کھولنے والے بیان سے رد عمل. پاسدار انقلاب موجب امریکہ تیل جو قیمتوں قابو کرنے پانچوں ناکامی لکائن کوڑا بیان دے رہا ہے. ایران خلاف جیسی تین امریکی فوجی کاروائیوں ختم نہ تھیندیوں تیسی تین آبنا عرض سے امریکی مداخلت برداشت نہ کبھی. امریکہ وینزویلا 58 ارب بیرل کا ودیک تیل کے ذخیرن سے کنٹرول حاصل کرے ورتو. امریکی صدر جو چون ہے تو امریکہ وینزویلا سے دنیا کی تاریخ میں تیل جو سب کا وڈو معاہدہ کیا ہے. ان معاہدے سے وینزویلا کے وڈی کامیابی خوشحالی ملندی. امریکہ وینزویلا میں لاگاپا اگ کا ودیک مضبوط تھیندا. موسمیات کھاتے پنجاب کے پی اے میں اج کا تیز برساتن جو سلسلو شروع تھن کی اگکتی کرے چڈی. عوام کے لینڈ سلائڈ کا محتاط رہن جو مشورہ. موسمیات کھاتے چی رہا ہے تو سبانے کا پنجاب کے پی اے میں تیز برساتیں پوندی. متھائن علاقن میں لینڈ سلائڈنگ جو بھی خطرہ ہے. شہداد کوٹ میں گرما مبینہ بے دخل کرنے خلاف جمالی برادری کے سڈ سے شہر میں شٹر بند ہڑتال. جمالی برادری کے مانن لکھپت روڈ والے علاقے میں ویاج خور قبضہ مافیا پیسہ نہ ڈیڑھ تا گھر کا بے دخل کر چڑیا ہے. الزام ہیٹھ آئل واپاری جگدیش کمار چون ہے تو جگہ جو 11 سال عدالت میں کیس ہلو. فیصلہ مجھے حق میں آیا ہے. بلیک میل کیا پی وجے. کوٹڑی جی برساں میرواگ کینال میں بڈی ویل چین بارن جو لاش بے ہتھ اچھی ویو. وڈی اگو رکشا ہوں تو تھن سبب چار نیگر میرواگ کینال میں بڈی ویا ہوا. 36 کلاکن بعد بڈی ویل بارن ورن جے میر ممن جو لاش بے ہتھ کیا ویو. لاش گھر پہنچنے تے کورام مچی ویو.
1: سولر ہے بیٹری تے ڈائریکٹ ہلے.
2: آپ سن رہے تھے جی اے ایف ایم نیٹورک پر کے ٹی این نیوز.
3: سندھ کی ہو تو آواز بھی سندھ کی ہے. جی اے ایف ایم 88 نیٹورک. جی اے ایف ایم 88 نیٹورک سندھ کی آواز.
4: اکثر والدین سوال کیندا ہیں تو جڑے اسا جے بارن کے پولیو ویکسین لگی چکی ہے تو ہانے بعد میں انہوں کے کیڑی ضرورت پڑے تھی. مجھے نالو حافظ محمد اسلام نوناری ہے. ان جو جواب بالکل آسان ہے. یہ اساں جے کے بار ہن تا اساں جی معمولی غفلت جے کرے زندگی بھر معذور رہ جی وجن تھا. اگست میں 10 سالن تائیں جے کے بار ہن پولیو بوسٹر ڈوز جے کو ہے او لازمی لگ رہا ہے. پولیو جا کچھ اگر ذرات رہ جی بھی ہن اللہ دے حکم سان او ختم تھی ویندا ہیں. او بچو ہمیشہ جے لائے محفوظ رہندو ہیں. بین جے لائے بھی معذور یہ سبب نہ بنو.
5: خوشخبری خوشخبری صاف ای شفاف پانی صحت مند زندگی کی ضمانت.
6: اواں جے پنجے شہر ماتلی میں سندھ پیور ڈرنکنگ واٹر 1.5 سال کا خدمت کرے رہیو ہے. سندھ پیور ڈرنکنگ واٹر اعتماد جو نالو منرل واٹر اوزینیٹڈ یوریفیٹڈ
5: جے کو پیش کرے تو 330 ملی لیٹر 500 ملی لیٹر 1.5 ملی لیٹر پانی کی بوتل
6: 6 لیٹر پانی کی بوتل بیو پانی جو بوتلوں متعارف کرائے رہیو ہے.
5: ان کا علاوہ اساں وٹ ریفل جی سہولت پن سستے اگتے موجود आहे।
6: अवां जे इत्माद के कायम कंदे, अवां जी जरूरत जो ख्याल रखदे।
5: ऑफिस हो जाए या घर या कारोबार, शादी ऐं बिन तकरीबन लाए हाणे असां सां राब्तो करियो। असां वट मातली शहर वासिल लाए होम डिलीवरी जी सर्विस पिण मौजूद आहे। वधीक मालूमात लाए मोबाइल नंबर 03718003920।
6: एड्रेस सिंध प्योर ड्रिंकिंग वाटर, वेझो सोनेरी बैंक, बदीन रोड, मातली।
1: अमर सिंध जे सींध में एक चमकंदड़ सितारो,
7: दुखोयल इंसानियत जी खिदमत जो बेहतरीन मिसाल।
1: अम्मा आयशा अस्पताल लोतकानी चौक मातली ते औरतन जे बीमारियन जी माहिर डॉक्टरयाणी डॉक्टर अतीका सईद
7: रोजानो सुबुह जो 10 खां रात जो 10 बजे ताई मरीजन जो इलाज कंदी।
1: औलाद जो न थियण औरतुन जे मखसूस बीमारियन, हये में सूर, चेल में सूर, रत जो घट थियण, कमजोरी ऐं औरतुन ऐं बारड़न जो इलाज ऐं अल्ट्रासाउंड कंदी आहे ऐं नॉर्मल डिलीवरी पिण कई वञे थी ऐं डॉक्टर अनम सईद अल्ट्रासाउंड स्पेशलिस्ट अल्ट्रासाउंड कंदी आहे।
7: एड्रेस अमा आशा अस्पताल नोतकाणी चौक मातली। वधीक मालूमात लाइ 2347-3241-230।
8: कैश ऐं किस्तनि ते प्री कास्ट RCC घरनि जूं पकियूं छिटियूं लॻाइण लाइ ख़ुशख़बरी। छा अव्हां चाहियो था अव्हां जे घरनि जूं छितियूं पकियूं हुजनि त कैश ऐं किस्तनि ते 50 साल गारंटी सां छितियूं लॻरायो। सीमेंट जी जाली, ब्लॉक ऐं सस्ते में सस्ती छित लॻराइण लाइ राब्तो कंदा खुदा बख़्श होसो। मोबाइल नंबर 03002962435। एड्रेस टंडो गुलाम अली रोड मातली।
9: ख़ुशख़बरी अवां जे पंहिंजे शहर मातली में अवां जो जातल सुञातल निज़ामाणी मेडिकल सेंटर राव दिलमीर गार्डन जे साम्हूं सलीम कॉलोनी टंडो गुलाम अली रोड मातली। डॉक्टर अज़ा मुस्तफ़ा CMH हॉस्पिटल कराची जी मशहूर डॉक्टरयाणी। औलाद जो न थियण, औरतन जी मखसूस बीमारियुनि जो इलाज ऐं ॿार जो न थियण, बांझपन।
1: डॉक्टर अज़ा मुस्तफ़ा MBBS रेडियोलॉजी अल्ट्रासाउंड जी माहिर डॉक्टरयाणी हाणे रोज़ानो मरीज़नि जो इलाज कंदी। याद रख निज़ामाणी मेडिकल सेंटर अवाम जी ख़िदमत लाइ 24 कलाक खुलियल रहंदो। निज़ामाणी मेडिकल सेंटर ते OT, लेबोरेटरी ऐं फार्मेसी जी सहूलियत मौजूद आहे। निज़ामाणी मेडिकल सेंटर ते नॉर्मल डिलीवरी सस्ते अघ ते कई वञे थी। वधीक मालूमात लाइ एडमिन नाना सोलंगी, मोबाइल नंबर 2310-31-43-842।
10: मातली के हो तो आवाज भी मातली की है।
3: सुनते रहो GFM 90.4।
6: छा वहां पेंजे कारोबार जी तरक्की लाए सोचे रहा आयो
8: तो पोए GFM 90.4 मातली बदीन एक एड़ो FM रेडियो आए
6: जेको हले तो बिना ब्रेक ए मुसलसल।
8: ऐं हा, गोठनि शहरनि ऐं परे परे ताईं ॿुधो वेंदड़ रेडियो GFM मातली बदीन।
6: बस पोइ हाणे खणो फोन ऐं पंहिंजे इश्तिहार हलाइण लाइ
8: असांजे स्टेशन मैनेजर यूनस बकारी सां हिन नंबर ते राब्तो कंदा।
6: 03132525786।
8: जी हा, 2315-2576।
6: GFM रेडियो नेटवर्क,
8: सिंध जो आवाज़।